ایسے گر کو بل بل جائیے آپ مکت موہ تارے ایسے گر کو بل بل جائیے آپ مکت موہ تارے ज्ञान ध्यान किछ कर्म ना जाना नाहिन निर्मल करनी साध संगत कै अंचल लाव हो दिखम नदी जाए तरनी ना हो जति सति नहीं पड़या मूर्ख मुगदा जन्म पया परणवत नानक तिनकी शरणा जिन तू नाही विसरया।